daun tehen mini ka amse henin injil murguse embalib niad neat kase faslayo hadidne neat challare baro dae voi stafido metit na toite kanina are natrata tednik sakanaya tednik embalib hoidino ofaselo tamna ed arwa ifadak yasua inesereka edhar otako gabana imetal Yesua mhayador tu ya to soin. Yaagub wa Yohanna wa Yesu ibna thyareun. Yesua bertimalyo suhamashay mhelia. Ufaselu tamnagura. Yesua al-gudus shumia. Yesua tini hindi at. Yesua ibi shirayana onkwanay gawi isfara. U tini hindi balamia. Yesua itadayi ra tamamia. Ufaselu tamna. Malia Yesua bain omin hoi gigia. Urdini gidhi wa Yahuda yuhashwa hadid edif. Masi baro gudad hai dhaayyan. Yasua sure to taahan odhai agrisiya. Farisi gwadi Yasua idhaayyanit baro jarrabiyan. Tak takato fandigit tuna halalu idin. Yasua Musa nanwa seya hokna edih. Bara Musa tak takato fandigit hadagit warak dhai kantib ididin. Yasua barekna ignayakna akraba akai Musa ton tuwasi dokna iktib. Lakin ukwasana tu dunia akhligyanikka kwaabwa rababwa ukwasid akhligya. Ton tunati sabbi utak ifaroye ishtid takat indir. Are utakwa tutakatwa gal bashar ikatin. Malob ke akin gal bashar ikatin. Shauti ukwasana simarliyab ikatiet tona u adami kisi isagide. Ogo shumiano bekuriatia ibet tuna nanti iktie biasu avratian. Baru tak takato fediktit uenate dar jikune kate. Are fidugit tako fediktit uer safamtiek, batu jikun shagamata ede. Dai gali yasu ay ayek hi daasit, isdiri jillai da baloya arbario dhai haean. Lakini kuriatia ibare idaninna. Yasu ay er hiano bihase, yarane bete hassana baafina. Uda en yartite kwasanay tadayeti kina ikatin. Ozdik andi okna. Kwasanay tadaye unisiriki dagbili biddine dorhan shumi kiddina edi. Yasua inisirikaye bihalap yaye kida siyait bare idhar. Yasua usalal apke tak dhai daviya. Baryo suri ignafay sedna udaye nan sakaniye kumidhan udaye mamarre edi. Yasua igubi udaye nan hoy tindiye. Kwasana ongal nun dai keha. Baruk tiwasi tiktena. Ba dira. Ba jikina. Ba guhira. Gusret bada ba bedha. Ba telisa. Ba bokwa detokwa hamoisa iedna ide. Utak sedna ten tiwasi kaste ani dabalu or iktidur hai shagame ide. Yasua utak ishibib are baru tam ho imre. Malia gana masi hokna kustu. Tibariena kasto dalbat malia be malaga odhai hamra bhiya. Baruk tibirete mera imar tindiye. Malia maara mahe vidi. Utak ene bhali maasihub. Unnid gabata kuid akrab gadaba gigiye. Yasua na kamyayid kuryatya ee dhai. Odha ee gabab kwasanay tad ayeti shumti dhai akrab edi. Kuryatya ene bhaliye bajjabamyan. Lakin Yasua masi aranay umray amanen odhai. Kwasanay tad ayeti shumti kag dhai akrabu. Gaba tak ukwasanay tadayet shumtika kam kansubetit til iti uhassiti lama kaabede. Bara masi ajjabamiana. Are bara taktak edhai aflaya wad giri diidhan indi idin. Yasua masi bare ishbibayt. Naad gad ukwasana baka udhai biad gireyned efena. Lakin ukwasana idhai natka lamaat idi. Bitrus bare odhai hinim barok netrimi jillai natka ningad nidi idi. Yasua igubi, ozdi gandhi hokna. Sakana udayina jillaywa, ani jillaywa. Ugao tare, sanaye tare, tikwate tare, faroye tare, yare tare, dir ato ini shgal. Onu damani, pshev dora guda kana raimi indi. Gawabwa, sanabwa, kwatwa, arwa, detwa, dir atwa, imar indi. Dorhan amag itwere. Lakin ta kharatib, umidhan udayim imar indi. Lakin onta suri efen udhai gwida wagiyai daai iedna. Udhai onta wagiyai efen are suri daai iedna ide. Bara al-gudus ibin. Yasua dabama ife. Kuriatiai wunnet isgaribna. Bare itram udhayan irkuin.
मलिया सोय कुरियात्या तमना मालो ए भात इहै बरो नान धा इक्ति तिंदिये सोय यसुआ ओन ताल गुदुस बेत गिगनै वादा में और फगिरिया सुरकेना हुआ हग्गे को जाऊ सल्लमा में इंदे बरो या था कमी दोध इगर बाब नू से एदन हाय काशी ईदन मलियाब अमाग वराईत की ततिफी ईदन बरो टाब ईद ईदिर ईदन लाकिम मई चीना ते हरी तो यती या के इंदे इदि यागुबो योहन्ना व सबदी बियर यसु ईधा ए आनी सेदना होक नहरुए न कधोन तंकी को तोन निसारी विदीन यसुआ नान धोक न तंकी को तोन थारु न एदे बराउ मतुनियोग दोर हेनिंगाल मयुग्वदियोग ओराउ तरहग्वदियोग सोस आओ निदीन यसुआ बरेओ धाय बराक तोन तोरा तेनेत कित्तन अनि ग्वनिये वो कास गुतेन तारे अने अतोमसा वकतियत अतोमसोय अतोमसा वान एदे बरा आओ अदगिरन एदीन यसुआ बरेओ धाय बराक अने ग्वनिये वो कास गुतेन अने अतोमसा वकतियत अतोमसोय तितोमिसन लाकिन ओदरु मयुग्वदीनाय तारे ओदरु तरग्वदीनाय धाय सोसे अने काक बलीन मीनन उकवासन ओध वासाब कत्ये नाय धाय सोमरा वेद कुरियातिया तमे नारव एन भले मासून हो योहन्ना व याकूब गे व उन्ने थ्यासेन यसु अबरे वली कियाय बलीन जिंतील हाकम एकतिम बरेओ खी अंकनामेन सुरकिनाया हन एवावेन अरे बरेओ खी हदामेन लाकिन बराक न बकतेन बरेसोक न उमतून हर्री उका इबकी शगामनायोक न एकत एसूर हर्री उका इबकी कस्यो किशिया एकत आदमे और हन ऊधई बरियो धाय शगामे ने जिल्ला आप कीक लाकिन बरु ओधई शगामिनी ए धाय व बरेओ जिल्ला शूके नूनमी ए धाय व या बेद मलिया बारा अरिहा विक्तिमन यसुआ व कुरियाताय व गुदा धई व तुम दीनाती फिरे तक हमश भारती मायूस तीमाय ओ से और ईदने अलीगा सलाली बोध ईन अलीफ यसु अनासिराय आब दिए मासिहो तगे गहेसी वली किया यसु अदाऊद और अरहमा हेब गुद दई बरो इदानिन अरे तिम अका इदीन लाकिन बरु उन्ने तुमसे वली किया दाऊद और अरहमा हेब इद यसु अंगा दाय ओ तक वली कान इद अफलाय बरा ओ तक हमाशे वली किया अबशिर यका बरु वली कीन हो इदीन ऊतक हलको इगिदायत फफरे यसु इधा ए यसु अबरो रातिय नान हर्री व नान धोक तंकु इद ऊतक हमाशय सेद नाय अने रेती बहर्री वेद यसु ओतक इधा अफलाय गीगा ईमानुक मेलिय हो गेद ओतक उल्ला आक अद्रियान अरे उसलली व्यसु आवेरम फसल तम नगोर अलगुदस दुलने बोदोर सैतून रेब दराक एफेन तिमदीना बेतफागे व बेतानिया व इक्तिमन यसु कुरियातिया एसो मालोब दीगतिया बरेओ धाय तुगरिया सूरोक न तेफे तबेन बतो शुमतेन हो भलकुई भाकार ओ नाय सूरी तक अमा बीकाएब तिमेरन बरो फिदिगना तो हाय मान गाल हन सकना योक न कतिये नान हुई बक सकते न इंदियुक न अंकान हरु विल्ल धोक इगिर इंदि दीन इदे दरा इबेन हल्कु बर्रा सलली बुडेफाई दरा घाकवार अक इमरी दरा हल्कु फिदगे बेन तो ईफी निंगि दुधाई गले रातियान हल्कु नानो इतफा दिगन इदीन दरा यसु ईदे बिभले बरे सोयान ओन त ऊधयम बरे ईशन मलिया हल्कु यसु ईधाय हा ए आनी थ्यालका है न खी दासियान यसु अबरियो खी अम गुद धई हलका है न सलली धा इब्रन वरे तिदिर एवेनी थिंदी लित कतियानी दिब्रिर्न बली सूरी सकीन व हरी ईफीन व वली क्यानी होसान एदीन यहूदी बलिये होसान ओंकन आइसिमी ए बारकमिया मियाद बरा होबोन दाऊदी थदायत एतनीत बारकमात हमा तिब्रेते बेफे बकवासानायो एदीन यसु अलगुदस शूमिया अरे ओंकन आयो गौ शूमिया बरू कस्ते तेन क्वया ईफिन दिशिबिप लाकिन हवा दविल ईफे अकई कुरियाताय गे बेतानिया बेत गीगे तुलई तो बरा बेतानिया गीग्यानो यसु अहर यसु असगे मीनी तीन हिंदी तरात रही अरी थो अमर्रे मियादि बधा ए लाकिन इक्तिमो तेरत नू ना थम मेरा पकीक हिंदी में शेक्तियो दोर की के अकई ना थम मेरा पकीक
यसु औ हिंदी इधाय दो रंगाल मसे समारा थोकता में की दे इदित हिंदी एत इकुरियात बरो एम बरे दिए मासे उन यसु औ क्वासाना ओगो शुमियाई ओधे बेंतो बीशराइन कसे स्कुए अरे बली महलगा इब्दिल एंदी ते तरबेजा वो तकुबेरिया इदलिब एंदी ते कनबा बोसिया एदे نات یکساو انکوانای اگوی حسامی بگالنی شبکی. ملی یسو بری علمی تون اکتبی بکتابت. اگو کسی ادھای سیلیل تگو باکای ابیشراتی مینکی که اتیو دیات. لیکن براکن گھرائی امر تکواسن ایده. فگیری سور کنو و حقی کوجا و بیت تون ماسونیت برو های دیرن سبب هاریون. لیکن بریو اگریست کسو او دهی अजवा ईफ आकई बरो इरकुइन थिमने तिकाय हो यसो आवा कुरियातया हुआ तुम दीनाती बर्राब इफराना फजर तो इन तोरा बरा हसामे बेनु तीन हिंदी कसु इगदमाए बालामार हिया बित्रस यसो इबिभले शाईफ मलिया सेदना शिबिब उ तीन हिंदी बरुक ताते बलमिया इद यसो ओक्वासाना आमनाना ओसदि गंदे होकना क्वासाना मनतेने करे उगनी बिदे थकैने ओ नोरबा फिताका तो भारी बड़ेबा तियदनेक बे तो न साकीने ओ न सब्बिया ने अंधे होकन कस्तो बाराक न सीलेली थरुने तो न आमना न तिमेरन अरे बारे तोक न इक्ति तिंदे बाराक न सीलेल तेन हो नादगात ताके खीते बारीने का फोयान अफलाई बे बाबुक न तिबरेते बे फेहन तुमाक तोक न फोईने बाराक न वरिबित अफोईने बाबुक न तिबरेते बे फेहन का फोई होकन इदे برا ما سي القدو سكتمنا يسوع وانقنا عقاوي هوشي بهيريري فقيري سوركنا وحق كوجا و ودهي سوركنا وبريو دها ايان برا نا تدايتي تين تين سكتنية او اري تداي هيهوك ادين يسوع بريو دها اقبه اني هم بريكنا غانا راتي هوكنا انده بيت سويا نهيب ملي اني بلي تين نا هدايتي اقسي سوي هوكنا انده يوحنا بو موسى نو ماسي تداي آو إيه وكواسانا تبريتي بإيفي بكي كهن هن اوده هي آبو سويا نهي بده برا تك تك بھلي سمياني بيت تونا يوحنا بو كواسانا إيه نياده دهاي قاد گرن اين نياده افلاي نان هوي آمانا بكتين إيادون انده لكن هنم بيت تداي ادهاي امري نياده دهاي ان قاد گرن ادين كسا اوده يوحنا بو نبي دامنين اكي برا اوده ارکوین. افلای برا یسو ایدهای یوحنا بو ماسی تدائی آو هیاب کتیب کن کندین. یسو آنه هن تینا تیسا کنیت نا تدائیتی اکوسیب سوی حکن کا دیده. هنم بیدور انجیل مرگو سیب فصل کسی نسنا کر شال نا توی تی کنینا آنک اره سکانا و وینا و تبرینکنا امینی سکنا هنن آن نهگی توک.